मेरो सन्तानले भविष्यको सहारा असल प्रज्ञा दिनुहोस् भन्ने

0: देशले गराईमा शिक्षक राख्दा संस्थापकको कुनै नाटक गोपाल दाजु भए केही रहने छैनन् र अभिभावक जिल्लाबाट व्यवस्थापन समिति गठन हुनेछ। त्यही समितिबाट शिक्षकको पदपूर्ति गरिनेछ। एकजना मात्र संस्थापकको रूपमा जिम्मेवारी दिइने र अभिभावकको गुनासो सुनेर समस्या हल गरिने। कक्षा एकदेखि आठ कक्षासम्म प्रत्येक सप्ताह कक्षा टेस्ट गरिने। विद्यालय खानेको साथ साथै पढे पढ्नमा जोड दिने।
1: कक्षा पाँचदेखि सामान्य निवेदन हरफाई कपाली कमसुक लेखन सिकाइनुका साथै खेलकुद क्रिकेट फुटबल र सङ्गीत सिकाइने।
0: कुनै कुरा सकेमा संस्थापक अश्विन पौडेल छिल्को फोन नम्बर 97-4829-412 सम्पर्क गर्न सकिनेछ।
1: फिल्टर गरिएको शुद्ध पानीको व्यवस्था भएको
0: शिक्षा अनुशासित विद्यार्थीको चाहना छ भने आत्मघाती बाबुहरूसहित एकपटक ज्ञान ज्योति विद्या सदन बाँसबारीमा अवश्य आउनुहोस्। हामी तपाईँको चाहना पूरा गर्नेछौ।
2: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई लाइटर बटिकल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
3: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौ। पानीका स्रोतलाई व्यवस्थित गरौ। सङ्घसँग सहकार्य गरौ।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाउ। ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौ।
3: चुलो ढुङ्गीको प्रयोग पश्चात आगो निभाउ। थुक्का तथा हरिन फल बन्द पेट्रोल पम्प तथा ग्यास दिप

यस वर्ष धानबाली लगाउने बेलादेखि नै देशभर खरिदीको आकलन गरिएको छ। पोहोर बर्खाको डेढ महिना तराईमा खरिदी लगे पनि देशभर मनसुन सिजनमा पनि साधारण पानी परेको थियो, तर यसपटक भने प्री मनसुनमा हरेक दिन जस्तो पानी पर्दा धेरै गर्मी बढ्न नपाए पनि बर्खाको सुरुवात बाटै गर्मी झेल्नु पर्ने र खरिदी खेप्नु पर्ने देखिएको छ। मौसम विभागले 18 जेठदेखि 14 असोजसम्मका चार महिना

0: सुनाएको छ। यता नेपाल कृषि अनुसन्धान परिषदले यस वर्ष धान खेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने जाँच लगाउन विज्ञहरूले सुझाव दिएका छन्। नाप्ते कृषि मौसमको सल्लाह बुलेटिन जारी गर्ने सूत्रद्वारा हिले छौवा धान खेती प्रविधि अपनाउन समेत भनेको छ।
1: भक्तपुरको मध्यपुर ठिमीबाट ल्याइएको रायोको सागमा अत्यधिक विषादी भेटिएपछि त्यसलाई नष्ट गर्न निर्देशन दिइएको छ। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइले मंगलबार गरेको परीक्षणमा तीनवटा नमुना मध्ये एउटा नमुनामा विषादीको मात्रा खतरनाक स्तरमा पुगेको पाइएको हो। प्रयोगशालाका सहायक सूचना अधिकारी महेश तिमल सिन्हाका अनुसार उक्त सागमा अर्गानो फोस्फेट समूहको विषादी 55.72% पाइएको छ। सरकारले तय गरेको मापदण्ड अनुसार 45% भन्दा बढी विषादी भएको तरकारीमा फलफुल खानका लागि अयोग्य मानिन्छ। त्यसैले उक्त रहेको साग तत्काल नष्ट गर्न निर्देशन दिइएको उहाँले सीआईएनसँग बताउनुभयो।
2: हाम्रो अब आइपिएल टेस्ट हुन्छ नि काली माटीमा, त्यसमा चाहिँ अब हामीले बजारमा आएको गाईको सागको स्याम्पल लियौँ र त्यो चाहिँ इन्डिकेसन पर्सेन्ट 35% भन्दा बढी भएको भयो नष्ट गर्ने भनेर हाम्रो टेस्ट देखायो। सुन्दरमा दिएको बोली दिनु पर्दा अब हाम्रो सोध्छौँ हो, उहाँले भक्तपुरकै भन्नुभयो, त्यसमा चाहिँ भक्तपुरकै मात्रै भनिन्छ।
1: यस घटनाले बजारमा पाइने तरकारीको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ। उपभोक्तालाई तरकारी राम्रोसँग पखालेर मात्रै प्रयोग गर्न र सम्भव भएसम्म सुरक्षित स्रोतबाट पिन्डेल गर्न विज्ञहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुरा गर्दै प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका विषादी विज्ञ मनोज पोखरेलले किसानहरूलाई रासायनिक विषादीको साटो जैविक विषादीको प्रयोग गर्न समेत अनुरोध गर्नुभयो।
0: धेरै हिसाबले मानव स्वास्थ्य वातावरणको लागि सुरक्षित छन्। त्यस्ता विषादीहरू चाहिएको प्रमोसन गर्ने, त्यस्तो विषादीहरू प्रयोग गर्न नलाउने र अर्को कुरा रासायनिक विषादी प्रयोग गरिसकेपछि पर्खाउनु पर्ने समय अगाडि छ। प्रत्येक विषादीलाई चाहिँ तोकिएको छ, त्यो तोकिएको समयको पालना गर्न नलाउने र विषादीलाई विष हो भन्ने व्यवहार चाहिँ किसानहरूले पनि चिन्नु पर्यो। उहाँहरू आफू पनि सुरक्षित भएर प्रयोग गर्ने र उत्पादन सुरक्षित बनाउनको लागि पठाउनु पर्ने समय अवधि पर्खिएर र सिफारिस मात्रामा मात्र विषादीको प्रयोग गर्ने, विषादी छनौट गर्दाखेरि प्राविधिकहरूको चाहिँ सल्लाहहरू लिने, त्यो चाहिँ अत्यन्त जरुरी हुन्छ। सरकारले मध्य त्रिशुली नदी ऋषिनमा पाइने लोप उन्मुख नेपाली भाषा संरक्षणका लागि अन्तर्राष्ट्रिय अनुदान सहायता स्वीकार गरेको छ।

0: पुगेको मन्त्रालयले जनाएको छ। गहुँ हिउँदे बाली भएकाले हिउँदमा वर्षा नभए उत्पादन घट्छ, वर्षा भए उत्पादन बढ्छ। उन्नत जातको गहुँको बिउको प्रयोगले पनि गहुँ उत्पादन वृद्धि भएको मन्त्रालयले जनाएको छ। यसैबीच बाजुराका किसानलाई भने हिउँदे बाली गहुँ भित्राउन समस्या भएको छ। वैशाखको पहिलो सातादेखि लगातार भारी वर्षासँगै कहिले असिना पानी परेकाले यहाँका किसानलाई हिउँदे बाली गहुँ भित्राउन समस्या भएको हो।
1: प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल रगत संकलन गर्ने भएको छ। प्रधानमन्त्री

आवश्यकता पूरा नगरी सुकुमवासी बस्ती न हटाउन अन्तरिम गरेको छ। सर्वोच्च अदालतले सुकुमवासी बस्ती हटाउने सरकारी निर्णय विरुद्ध परेको रिटलाई हिजो न्यायाधीश त्रिकुमार रेड्डी र नित्यानन्द पाण्डेको इजलासको सुनवाई गर्दै सरकारका नाम

0: एक सीआईएन र नेपाली पार्टीबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
1: काठमाडौँको भित्र विश्वमा निम्न वर्गीय ग्रामीण मोबाइल ब्यालेन्स अपराधको शास्ति शीर्षकमा सोजना बरालले खबर लेख्नु भएको छ भने दैनिक सेल कारोबार 500 अर्ब नलागेको सरकार शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै भित्र विश्वमा भत्काइएको स्थानमा पार्क बनाउने तयारी शीर्षकमा

0: कार्यक्रमअनुसार यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि सन् 2026 मार्च 1 मई 8 79 देशका 1072 आरोही अनुमति प्राप्त गरेका छन्।
1: गोर्खापत्र दैनिकमा उपकुलपतिका लागि एकीकृत कार्यविधि स्वीकृत एकीकृत कार्य विशेषज्ञ ईश्वर चन्द्र झाले काठमाडौँबाट लेख्नु भएको खबर झापिएको छ। सरकारले विश्वविद्यालयको उपकुलपति छ तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि स्वीकृत गरेको छ। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 व्यवस्था बनाउँदै 8 विश्वविद्यालयका उपकुलपति पदमुक्त भएपछि सरकारले नयाँ कार्यविधि बनाएर उपकुलपति छनौट प्रक्रिया अगाडि बढाएको खबरमा उल्लेख रहेको छ। यसले भित्री पृष्ठमा सेवा प्रभावका लागि दुई स्थानीय सिन्धुलीबाट खबर पठाउनु भएको छ। सिन्धुलीमा जनता प्रशासन सम्बन्धी सेवा प्रभारका लागि दुईवटा स्थानीय तह छनौट भएको खबरमा उल्लेख रहेको छ। जिल्लाका नौवटा स्थानीय तहमा 7 उक्त सेवा प्रभारका लागि भूमि व्यवस्था तथा अभिलेख विभागमा आश्रय पत्र पेश गरेकोमा पहिलो चरणमा दुधौली नगरपालिका र मरेन गाउँपालिका छनौटमा परेका हुन्। यसले मन्त्रालय कार्यक्रममा आपत्ति शीर्षक भएको खबर छापिएको छ भनेदेखि डेङ्गु र स्क्रब टाइफसका संक्रमित बढ्ने शीर्षकमा

बाटोघाटा लागि आएका 52 जना रहेका छन्। डेंगूका लागि हालसम्म 10,123 जनाको परीक्षण गरिएको कार्यालयले जनाएको छ। बिओपीले पोस्ट खाएपछि बिरामी शीर्षकमा खबर छापिएको छ। यो पनि चितवनकै खबर हो। चितवनमा विवाह पोस्ट खाँदा 30 जना बिरामी परेको खबरमा उल्लेख रहेको छ। यसै गरी मनोहरीमा दूध उत्पादन बढेको खबर पनि रहेको छ भने फरार प्रतिवादी पक्राउ रहेको खबर छ। यो नेटवर्कको समाचार हो। कतबजार मुद्दापछि फरार रहेका 2 जना प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको खबरमा उल्लेख रहेको छ।

0: बारे अनुसन्धान शुरू गरेको छ। त्यहाँको समुद्री मन्त्रालयले बताए अनुसार सरकारले यसको घटनाको छानबिन थालेको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सका अनुसार युरी नजिक रहँदा सोमबार उक्त जहाजको इन्जिन कक्ष क्षेत्रमा विस्फोट र आग लाग्यो भएको थियो। जहाज सञ्चालन कम्पनी तथा दक्षिण कोरियाली अधिकारीहरूले घटनाको पुष्टि गरेका छन्। संयुक्त राष्ट्रसंघले विश्वका देशहरूको विकासलाई अझ समावेशी सन्तुलित र दिगो रूपमा मूल्याङ्कन गर्न नयाँ विश्वव्यापी सूचक पटल प्रस्ताव गरेको छ। उक्त प्रस्तावले गुणस्तरीय उत्पादनसँगै नागरिकको जीवनस्तर, सामाजिक अवस्था, समानता र वातावरणीय संरचना पनि विकासका महत्वपूर्ण आधारका रूपमा समेट्ने उद्देश्य राखेको छ। प्रतिवेदनमा आर्थिक वृद्धिसँगै मानव कल्याण, सामाजिक न्याय र वातावरणीय दिगोपनालाई समान महत्व दिइएको छ। रुसको तेल र ग्यासबाट हुने राजस्वमा कमी आएको छ। 2026 को पहिलो चार महिनामा गत वर्षको सुई अवधिको तुलनामा तेल र ग्यासबाट हुने आमदानी 38.3% घटेर करिब 30.95 अर्ब अमेरिकी डलरमा छरेको रुसी अर्थ मन्त्रालयले जनाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।
1: साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय टोलीका आक्रमक ब्याट्सम्यान लोकेश पन्त बेल्जियममाले यो टी ट्वेन्टी लिग रेड खेल्ने हुनुभएको छ। यो टिमले लोकेशलाई अनुबन्ध गरेको सामाजिक सञ्चार मार्फत जानकारी गराएको हो। त्यसै यसो लिगमा नेपालका 9 खेलाडीहरू पनि अनुबन्धित भएका छन्। नेपालको राष्ट्रिय टोली लगातार दोस्रो अभ्यास खेलमा शानदार जित निकालेको छ। नेपाली क्रिकेटर मैदानमा नेपाल ए टोलीले आइसिसी विश्वकप लिग दुईमा प्रतिस्पर्धा गर्न आएको अमेरिकाको सिनियर टोलीलाई 3 विकेटले पारा गरेको हो। नेपालले पहिलो अभ्यास खेलमा स्पर्धालाई 43 रनले हराएको थियो।

0: सी र बागमती योगनाको रूपले आज आठौं बागमती नदीको फुटबल प्रतियोगिताको बाँकीका लागि प्रतिस्पर्धा गर्दैछन्। दुवै टोलीका कप्तान र प्रशिक्षकले बाँकीका लागि आफ्नो दावेदारी प्रस्तुत गरेका छन्। महिला उपाधि जित्ने लक्ष्यका साथ परिणाम उत्तीर्ण भएका हुन्।
1: वन ऐन पूर्ण कार्यान्वयनमा सामाजिक वनको अभ्यास चुनौती र अवसर कुरा गर्ने कार्टुन लगायतका सामग्री पनि बाँकिनेछ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला। गर्मी तथा सुक्खा याममा वन पहिरो लाग्न सक्ने हुनाले आगोको प्रयोग सचेत र पूर्ण रूपमा गरौं। तपाईँ हाम्रो सानो लापरवाही तथा हेलचेकलाईले गर्दा अमूल्य वन सम्पदा र हिलोको चपेटामा पनि ट्रेन भर्मी सखा हुन्छ।
0: जैविक विविधता शक्ति स्वच्छ पायो

0: तथा इस एक वन दड़ेलो मुसक ने कार्य को दड़ेलो नियंत्रण तथा रोकथाम के शब्द नागरिक भूमिका निर्वाह कर सामाजिक रूपांतरण सामुदायिक सूचना नेटवर्क सीआईएन साझा खबरमा अब मध्यवर्ती सरकार जोडिएका पर्याप्त पर्यटनका राम्रो अभ्यासका कुरा निकुञ्ज क्षेत्र नजिकका मध्यवर्ती सरकारले जोडिएका पर्याप्त पर्यटनका राम्रो अभ्यास भए पनि सामुदायिक वनमा पर्याप्त पर्यटनको सम्भावना देखेर वन ऐनमा संशोधन गरी केही कुरो भनिएको छ। तर उक्त व्यवस्था र पूर्ण कानूनीमा सामुदायिक वनले किन अभ्यास गर्न सकिरहेका छैन? सामुदायिक वन उपभोक्ता महासंघ फिको प्रमुखका महासचिव पार्वत गौतम सँग साथी रेल प्रकाशले सोध्नु भएको छ।
1: मलाई चासमा थिएन, नियमले काममा पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ बिस्तारै अभ्यास गर्दै गरे, समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर हामीले पछिल्लो नियमले नै ती कुराहरू राख्यौँ। वनमा पर्यटन गर्न सक्ने, कृषि वनको कुरा गर्न सक्ने, साझा मुटेमुटो गर्न सक्ने, अब वन्यजन्तुको पालन गर्न सक्ने यी कुराहरू

0: गरेर साँच्चीकै सामुदायिक मनले पनि पर्यावरणमा राम्रो गर्न सक्छ भनेर हामीले हिसाबले गर्न सक्छौँ।
1: उदाहरणकै रूपमा छौँ, त्यसको रूपमा जनपदको जामुनारी सामुदायिक वन, नेपालको फुलबारी सामुदायिक वन, त्यो त अन्नको कुरा पनि भयो, अब यस्तो तयार गर्ने कुरा पनि भयो, त्यो धेरै कुराहरू छन् त्यहाँनिर काहीँको सामुदायिक वनले सानो तिनो अब भित्र जाँदाखेरि धेरै कुराहरू त्यहाँ पनि भने नि अघि र मैले कुरा भन्दाखेरि त्यो अब पर्यटन गर्दा भनेर त हेर्न पनि

0: सहर सक्ने खालको बिउ लगाउन बिपीको सुझाव गहुँको उत्पादन साढे 2% बढेको
1: सरकारले भूमिहीन अव्यवस्थित बसोबासीको तथ्याङ्क संकलन गर्दै मध्यपूर्व युद्धका कारण वैदेशिक रोजगारीमा संकट हिमाल आरोहणमा विदेशी पर्यटकको संख्या बढ्दै
0: पर्यटनको सम्भावनाका लागि ऐन संशोधन भएकाले सामुदायिक वनले अभ्यास गर्न सकेनन् त्यसको निम्ति पाइने असल भाषा संरक्षणका लागि अनुदान सहायता स्वीकृत रहेको साथ प्राकृतिक विषादी जैविक विषादी मात्रै प्रयोग गर्न भेटेको आग्रह
1: अमेरिकी र इरानी सेनाले हर्मो क्षेत्रमा

सक्षम भाषण सभामा माथि राजनीतिक नीति खाली छ लेखिएको छ एउटा कार्डले देखाइएको छ त्यहाँ सबै कुर्सीहरू खाली छन् राजनीतिक नीति खाली भएको प्रसङ्गलाई अध्यादेश मार्फत

गीत गाए, खूब बकरी बकरी खूब कर ली और नाच कर ली हमने।

Thank you.

बसेपछि स्वस्थ जीवन भयो। निशाद्वारा ध्यानले दिनुभयो जीवन खत्तम हुई सन्तुलित खाना खाई व्यायाम शब्द गरी धुम्रपान गरी तर भनेर नियन्त्रण गरी आजु

सचिवको जिम्मेवारीदेखि कार्यविधि स्वीकृतिसम्म राजनीतिक नाता साधन

0: बैसाख सम्म आगो लागि बढिरहन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टितेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाउँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँगले बाहौँ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गराउँ।
1: चुलो पिँढीको प्रयोग पश्चात आगो निभाउँ। ठुटा जथालाई नफालौँ। बन्जन बल्ब, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, दुध र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।

Thank you.

Thank you.

家，我婆婆，俺们就得看他念的

0: उत्पादन गर्ने गाई कृषिमा धेरै कर्मीले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। पुरस्कार प्रशासन जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन प्रति आमदानीमा मूल्य घटाउन सक्छ नि।
1: त्यसैले हजुरको यही जोखिमलाई सम्बोधन गर्दै कार्यको सहकारीमा सबैको इन्सुरेन्समा आधुनिक प्रविधिमा आधारित भए बिना कुनै झन्झट बिमा गर्न र बिना कुनै कागजलाई दाबी प्रदान गर्ने उद्यम उठाइरहेका छौँ। बिमा छैन भने जोखिम छ, बिमा छ भने भरोसा छ। सुरक्षा आजदेखि भरोसा सबैको इन्सुरेन्स हो। आमाको दुध बच्चाको पहिलो औषधि हो। तपाईँको एक घन्टाभित्र अनिवार्य स्तरमा सुरु गरौँ। छ महिनासम्म

किनभने हामीले आधारभूत निशुल्कमा

Gracias.

Thank you.

आफ्नो विकास र आफ्नो अधिकारहरू

को प्रश्न दिन चाहन्छौ। भरत चौधरी हुनुहुन्छ, स्कुलभन्दा सकारियाको स्कुल पढाइ तथा व्यवस्थापनमा निकै कमजोर छ र चलचित्र र एथेटिक कारण पनि बढी भएको सुनिन्छ। त्यसैले शिक्षा शाखाबाट पहिला बेला अनुगमन भइदिएको भए दार्जिलिङ नगरपालिका छ सकारियाको स्कुल पनि अरू स्कुलको जस्तै राम्रो हुन्थ्यो कि सर भनेर प्रश्न गर्नुभएको छ।

सुधार भयो भने माध्यमिक तहमा उनीहरू आफै आफ्नो अधिकार खोल्न सक्छन्, सिकाइलाई चाहिँ मजबुत गर्न सक्नुहुन्छन्, तर प्राथमिक तहमै आधारभूत कुरा सिकेनन् भने माथि रूपमा सिक्न चाहेर पनि उनीहरू चाहिँ सिकाएर बुद्ध हुन्छ भन्ने हामी तर पक्षबाटै सबै विद्यालयहरू सबै शिक्षकहरूलाई छ।

Gracias.

जानी छ त्यो कुरा के के सुधार भएको छ के काम गर्नुभएको छ त्यो नमुनाहरूमा भविष्यको नमुनाहरूमा विकास गरिरहेका छन् त्यो वार्तामा त्यसैले प्रत्येक कुराको विद्यालयहरूलाई सबलीकरण गराउँदै एउटा राम्रो छ एउटा विद्यालय राम्रो भएको छ सबैभन्दा राम्रो छ भने म

Gracias.

Thank you.

चाहिँ सफल गरेर क्षेत्र वातावरण गरिरहेको छ। त्यसकारण ती एक्सेसहरू भयो भने केही कुरामा फोकस गर्यो भने प्रविधिक मात्रै र आइसिडी फ्रेन्डले नभइकन अर्को सिकाइ चाहिँ प्रभाव गरे खालि चिन्ता भोग्नुभयो तथा ब्याकवर्ड भौतिक निर्माण सरकारको निर्माण फोकस भन्दा पनि कच्चे कथाको सिकाइलाई चाहिँ केन्द्रित गरेर हामी कार्यक्रमलाई प्रयोग गर्छौँ।

0: सूचना सूचना
1: के तपाईँ तपाईँका बाबु नानीहरूको भविष्य प्रति चिन्ता गर्नुहुन्छ?
0: मेरो सन्तान मेरो भविष्यको सहारा असल वैज्ञानिक गरोस् भन्ने सोच्नुहुन्छ?

0: देश की जाएगा शिक्षक आएगा संस्थापक राजा कोता राजा भाई के ही रहने छैनन् अभिभावक नेताबाट व्यवस्थापन समिति गठन हुनेछ यही समितिबाट शिक्षकको पदपूर्ति गरिनेछ एकजना संस्थापकको रूपमा जिम्मेवारी लिने र अभिभावकको गुनासो सुनेर समस्या हल गरिने कक्षादेखि आठ कक्षासम्म प्रत्येक हप्ता कक्षा टेस्ट गरिने खाएको साथ साथै बढी पढ्नमा जोड दिने
1: अक्षरपालदेखि सामान्य निवेदन घर पढाइ कपाली तमसुक लेखन सिकाइनुका साथै खेलकुद क्रिकेट फुटबल र सङ्गीत सिकाइने
0: कुनै गुनासो भएमा संस्थापक अश्विन पौडे झिलको फोन नम्बर 97-487-2412 सम्पर्क गर्न सकिनेछ
1: फिल्टर गरिएको शुद्ध पानीको व्यवस्था भएको
0: शिक्षा र अनुशासित विद्यार्थीको चाहना छ भने आफ्ना नानी बाबुहरू सहित एकपटक ज्ञानज्योति विद्या सदन सासोरीमा अवश्य आउनुहोस् हामी तपाईँको चाहना पूरा गर्नेछौ
2: नमस्कार मेरो नाम

एक प्रदर्शन करने भोगा अवश्य दिन वाला धन्यवाद।

ہر

Hare Krishna, Hare Krishna, Krishna Krishna, Hare Hare.

Thank you.

संदेश

0: विषयको मन तिलकमा नपरिरहेको छ।
1: तिलको कार्य चलाउँछ तिलको चिताकै क्षेत्रबाट
2: गतिविधि गर्न गैर कानुनी वा वित्तीय अनुसार

Radio Pusnata.

Thank you.

ആ ഭൂഗണമയിച്ച

Thank you.

Thank you.

عليه السلام عليه

الله

家。

Thank you.

Thank you.

चाहिँ थाहा छ अब आउने महिना सचिवहरूले पालन गर्ने गरे खुसीमा धेरै गर्मीले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन

Thank you.

0: 七夕家，我派出爱人们的看了，你们怎么看？
1: 政府讲过的，说不定可能看了如今，说

Thank you.

संपत्ति आजादी का पारा शिक्षण करना ही पारा सच्चा।

चौरासी 4 20 156।

Thank you.

0: क्षेत्रअनुसार घरमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सान भएको बिगो असुल गरी 60,000 रुपियाँसम्म जरिमाना र 3 वर्ष कैद वा दुवै सजाय हुन सक्ने भएको हुँदा घरमा आगो लगाउने र आगलागी हुन सक्ने क्रियाकलाप नगरौं र आफ्नो शरीरको सजायको भागीदार नबनौं। डिभिजन वन कार्यालय प्रक्रिया फोन नम्बर 084-4-1156।
1: तिस्तातिरको प्रक्रिया जस्तो लाग्छ, अर्को महिना आइसक्यो, भोलि गराउन थालिसके तिस्तातिरमा दिन आइसक्यो भनिरहेको छ। यो महिना मेरो पनि किस्ता तिरिदिनु सकेको छ, अर्को महिना म दुवैजनाको किस्ता तिर्छु।
2: हुन्छ बाबु, तपाईँलाई त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि। कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ, लिएको ऋण त तिर्नै पर्छ। कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो। कर्जा लिएर नियतवश कर्जा चुक्ता नगर्दा कानुनी कारवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा

0: हार्दिक निमन्त्रणा हार्दिक निमन्त्रणा
1: श्री पार्वती मन्दिरमा मूर्ति प्रतिस्थापनार्थ श्रीमद् भागवत ज्ञान महाज्ञ एवं मूर्ति प्रतिस्थापन 2083 वैशाख 21 गतेदेखि 27 गतेसम्म
0: भास्करी नगरपालिकामा वडा नम्बर 4 पहाडीपुर स्थित पार्वती मन्दिरमा सम्बद्ध पहिलो पटक हुन गइरहेको श्रीमद् भागवत ज्ञान महाज्ञको मूर्ति प्रतिस्थापन 2083 वृहत सफल पार्न 101 सदस्यीय मूल आयोजक समिति जिल्लाका धर्म अनुरागी मनहरू लब्ध प्रतिष्ठित समाजसेवी एवं राष्ट्रप्रेमी महानुभावहरूलाई विशेष भूमिकामा मनोनित गर्ने आयोजक क्रियाहरू यहाँहरू समक्ष हाजिर भएका छौ। यहाँहरूको गरिमामय उपस्थिति र विशेष महत्व रहनेछ भन्ने आशा अनि पूर्ण अभिलाषा राखेका छौ। यसरी मन्दिर आस्थाको धरोहरका रूपमा मानवलाई सत्कर्ममा निर्देश गर्न धार्मिक महायज्ञ तथा मूर्ति प्रतिष्ठा आयोजना गरिएको छ। यही मिति 2083 वैशाख 21 गतेदेखि 27 गतेसम्म आयोजना हुने विराट धन धान्य महापर्व कृत्रिम मोक्षको पूजा
1: राष्ट्रिय कलाकारबाट संगीतमय भजन कीर्तन
0: श्रीमद् भागवत कथा प्रवचन बौद्धान रुद्री पाठ
1: पदयात्रा तुलादान भूमिदान
0: चौरासी पूजा ग्रह शान्ति
1: र राजमती प्रज्वलन महालक्ष्मीको पूजा विवाह
0: प्रत्येक दिन बिहान 7 बजेदेखि 8 बजेसम्म पूजा र 8 बजेदेखि पाठ परायण
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 4 बजेसम्म कथा प्रवचन झाँकी प्रदर्शन
0: प्रत्येक दिन साँझ 7 बजेदेखि 11 बजेसम्म झाँकी कथा प्रवचन भजन कीर्तन ओम केदारेश्वर धाम बासगढीलाई र पार्वती मन्दिर पहाडीपुरलाई पर्यटकीय क्षेत्रमा जोड्नका निम्ति यो महायज्ञ आयोजना गरिएको छ।
1: वैशाख 21 गते बिहान 5 बजेबाट शुरू हुने विशाल कलश यात्रामा झाँकी भजन कीर्तन र संस्थागत ज्ञान सहित सहभागी हुन विनम्र अनुरोध गर्दछौ।
0: दान अहिले नगरे कहिले गर्ने?
1: हामीले नगरे जसले गर्ने?
0: यहाँ नगरे कहाँ गर्ने?
1: आयोजक श्रीमद् भागवत ज्ञान महाज्ञ एवं मूर्ति प्रतिस्थापना 2083
0: मथुरा पहाडीपुर फोन नम्बर 98124525532
1: र 97462014
0: यस महाज्ञमा दान गर्ने धार्मिक दाताहरूलाई खाता माला बाजा गाजा र शिलालेख सहित सम्मान गरिनेछ।

Thank you.

ಸಮಾರಂಭ

0: त्यसले विद्युत बन्द गरिएन भने चट्याङ बन्द सकिन्छ भाषा उत्तर हुन्छ
1: चट्याङ पढ्ने
0: जस्तो कुन कुन सजिलो पढिन्छ त्यो पनि भन्नुहोस् न।

70s.

परेको बेलामा ऋण लिइन्छ, लिएको ऋण त तिर्नै पर्छ। कर्जाको रूपमा प्रभाव लिएर सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो। कर्जा लिएर नियत बस कर्जा चुक्ता नगर्दा कानुनी कारवाहीमा परिने भएकोले पूर्व निर्धारित समय

Thank you.

Thank you.

0: स्कूटर पनि छ भएका जङ्गलमा खुट्टामा पाँच भन्दा पनि पल्ला भएका र पैतला फर्किएका वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा विश्वको शल्य परामर्श सेवा प्रदान गरिनेछ।
1: जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्नुहोला।
0: विस्तृत जानकारीका लागि 98 5 13 5 00 अथवा 98 40 52 53 5 00।

जय बाबा।

0: निर्णय गरौं
1: तर आफैले खुला कुरा गरौं समाधान लागू पदार्थ होइन
0: लागू पदार्थबाट टाढा बसौ स्वस्थ र उज्यालो भविष्य रोजौं
1: रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय पर्तियाबाट जनहितमा जारी
0: Thank you.

0: विश्वास लग्न हो सही जानकारी पाइला लगभग उपचार केन्द्र कहाँ बाख पत्ता लगाइला आधिकारिक पेज स्नेक बाइट नेपाल .org मा जाख आवश्यक जानकारी लिने
1: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मित्रांका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
2: निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना
3: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना
2: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नवीन बैंक सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नवीन निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
3: मिति 2082 वैशाख 25 गतेदेखि 28 गतेसम्म
2: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
3: उपचार हुने मुख्य समस्याहरू
2: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने
3: पोलेका कारण हात खुट्टाका औँलाहरू टाँसिएको
2: पोलेर टाउको कपाल गुमेको
3: एसिड आक्रमण वा विस्फोटनमा परिचालन भएका
2: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औँला भएका वा पैतला भित्र फर्किएका
3: विशेषता
2: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
3: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन सम्पर्क गर्नुहोला।
2: विस्तृत जानकारीका लागि 98513500 अथवा 98442553555।

0: चलेपछि हामीलाई नै सजिलो हुने हो क्या, सुन्ने मात्रै होइन हाम्रो जस्तो पछि पाइएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
1: सडक बनिएमा के नै भइहाल्छ र जथाभावी बाटो खानेकाले टाढी खेतमा पहिरो जान थाल्यो, कर्केराको मुहाको धारा पनि सुक्यो, अब पाँचदिनमा दुई घण्टा पर खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?

I'm not going to do that.

今天的掌柜心代表天地。

0: ले ज्ञान र अनुभवका स्रोत हुन भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्तालाई पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अभ्यासको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
1: सरकार विज्ञापन।

0: पर्ने समय हो। लागू पदार्थको एक पटकको प्रयोगले पनि लत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं।
0: तनाव भए खुला कुरा गरौं। समाधान लागू पदार्थ होइन,
1: लागू पदार्थबाट टाढा बसौ। स्वस्थ र उज्यालो भविष्य रोजौं।
0: रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय बर्दियाबाट जनहितमा जारी सन्देश।
2: ठीक बात है दीदी, आप हमें आप

नक्कली पाँच एन गुड्डू ज्वेलर्स मशीन खुश है रवि।

0: तपाईँलाई थाहा छ, अब आउने महिना हजुरहरूले पालन गर्ने गाईभैँसीमा धेरै गर्मीले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। पोहोर साल प्रहर साल जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन घटे आमदानी र मूल्य घटाउन सक्छ नि।
1: त्यसैले हजुरको यही जोखिमलाई सम्बोधन गर्दै फ्रान्सको सहकारीमा सरीको इन्सुरेन्समा आधुनिक प्रविधिमा आधारित भई बिना कुनै झन्झट बिमा गर्न र बिना कुनै कागज जुटाई गाडी प्रदान गर्ने व्यवस्था ल्याएका छौँ।
0: विपत्ति बाजा बजाएर आउँदैन,
1: बिमा छैन भने जोखिम छ, बिमा छ भने भरोसा छ। सुरक्षा आजदेखि भरोसा सरीको इन्सुरेन्ससँग।
0: वित्तीय संस्थाबाट कर्जा लिइसकेपछि तोकिएको शर्त बमोजिम कर्जा भुक्तानी गर्नु ऋणीको कानुनी र नैतिक दायित्व हो।
1: यदि वित्तीय सम्बन्धी तपाईँको केही गुनासो छ भने तपाईँको पैसा नलाग्ने फोन नम्बर 18105420 र अनलाइन गुनासो पोर्टलको इमेल
2: बाल विवाह कानुनी अपराध हो, यसलाई आजै काटेर

0: लोग स्वतन्त्र तो संविधान को तावत यहां यह ठूल रुख को खेत में बस
1: स्वतन्त्र रुख को खेत में बस्ती होते तो झन जोखिम
2: होनी
1: स्वतन्त्र रुख मुनि बिजुली को खंडा व अग्नो ठंडो बस्तान सुखा ठाउँ र घरभित्र झ्याल ढुङ्गा लगाएर बस्नुपर्छ
2: अनि चट्याङबाट जोगिनहरू के गर्नुपर्छ
1: चट्याङबाट भए पनि सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोवेभन जस्ता विद्युतले सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
3: पुरुषका बचाको हामी हस्तान्तरण गर्ने एक अमूल्य प्राकृतिक स्रोत हो वनस्पति र वन्य जन्तु संरक्षणले तथा मानव जाति जीवन सम्भव नमुना मिला होस्ले यहाँको संरक्षणमा हाम्रो सक्रिय जुटी
4: पशु अमूल्य सम्पत्ति आगामीका प्रावश्यक
3: आगामी दिवसीय बन्नुको कसरी बचेन
4: हमेसको चाहिँ आफ्नो क्षेत्रमा हामी देखा परेन सुक्खा समय अनुसे आज पाकर मरमत सम्हाल्न सफाइ गरी
3: बिरी चुरोट माछु टिका आदि बुटाई बन्नुमा निफाकी
4: बन्नुभित्र बाल बजाउनका लागि गरी
3: बन्नुमा तिमी खाएको नसे क्षेत्रमा रहेर आदि मजासे बुटाकै केही छोरी
4: सुक्खा मौसममा बनामा आदि लग्ना वस्तु सलाइ लाइटर
3: बन्नुमा आदि नगर देख्दा लगभग दल कार्यालय सामुदायिक दलको प्रहरीहरू खबर गरी सबैजना सुरक्षित तरिकाले आगि बुटाई बन्नुभित्र क्षेत्र अनुसार बनामा आगि लगाउँदा आगलागी भएकोमा कर्मफी काम गर्नाले आगलागीमा चाहिँ नोक्सान विरोध विपूर्ण शुल्क 7,000 रुपियाँसम्म जरिवाना 3 वर्ष पहिला 2,000 सजाय हुइसक उनीहरूले बनाम आगि लगाएर आगलागी भइसक्ने क्रियाकलाप नै गरे र अपराधमा शरी प्रख सजाय भागीदार नै भने डिभिजन बल कार्यालय बर्दिया

Thank you.

चार सौ 29,412 में 400 आसी 29,412 में

अनुशासित विद्यार्थी को चाहना भने आफ्ना नानी बाबुहरू सहित एकपटक ज्ञान ज्योति विद्या सदन बाँसगढीमा अवश्य आउनुहोस्। हामी तपाईँको चाहना पूरा गर्नेछौं।

0: स्वास्थ्य प्रति हाम्रो ऐतिह्यता यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा कौशल्य अस्पताल बाँसगढीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध,
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँधिने नसा च्यातिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थालीको क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा बाँसरी पाँच बाँसरी पुरानो पेट्रोल पम्पी
0: शून्य 84 4 0 0 1 100 प्लस
1: साथै कोर्सको ठेगाना जानकारी।

Thank you.

I'm going to go to the hospital.

जीवन बचाया था।

ಸಮಸ್ಯೆ ಪರಿವಾರ ಸಮಯ ಉಪಾಯ ಅರ್ಥ ಆಗೋದೇ ಎಷ್ಟು ದಿನ ಕಾಲೇಜ್ ಕುಮಾರ

कार्यक्रम स्वास्थ्य कार्य में जॉइंट कर।

Thank you.

ีวิต

ちょっとまた出てきたら、

घरको यो भन्दा कारण अनि स्वास्थ्य कार्यक्रम अलिकति

ఇచ్చిన వాళ్ళు

estamos pasando mal.

किसानहरू प्रणाली जोगाउने चिन्तामा छन्। किसान सर्वोच्च

तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएमले काठमाडौँमा तयार पारेको साझा सुन्दै हुनुहुन्छ आकाशवाणी विशेष। पछिल्लो समय नेपाली भाषाका विभिन्न गीतहरू नेपालको बजारमा पाइएका छन्। भाषाभाषीका गीतमा नयाँ पुस्ताको उत्साह देखिए पनि पुराना सरजतमा पनि अझै निराशा देखिन्छ। गायिका बुनु श्रेष्ठ नयाँ पुस्ताको उत्साहसँगै समुदायले

0: सोध्ने कारण चाहिँ
1: यसको चाहिँ एउटा प्रेममा परेको एकजना युवतीले चाहिँ आफ्नो प्रेमले उसलाई जे प्रणाम दिए पनि हुन्छ, रातको जुन भने पनि हुन्छ, दिउँसोको काम भने पनि हुन्छ, संसार चल्ने बतास भने पनि हुन्छ, जे प्रणाम दिएर

साझा करूंगा फिर भी तुम्हारा पहले व्यक्ति को ढांचा देने

Thank you.

সেটা নিয়মিত করে সেটা

చెప్పాలి.

0: प्राथमिक उपचारका विषय विशेष गरेर सर्वदलसत ग्रामीण सांसदहरू पर्न खैनाची खुवाई निर्णय विषयमा सबैजना प्रश्न पार्दैन सर्वदलसत सम्बन्धी विज्ञान डाक्टर कृष्ण प्रसाद आचार्य प्रति आभारी बाटे
1: दाजु
2: मैले

0: विशेष सभा अवसरमा श्रोता सहभागीका विचार सर्वजनसम्मति बिकेर पछि कर्गले बाटी सुने
1: सर्वतंश सम्बन्धी जनचेतना फैलिन अभियानमा सक्रिय बिन्दु होमकुमार आकाश प्राण्य हवन सड़क फिल्ममा पर्यावरण अभिन्न अङ्ग मिलाएपछि हिकनमा निमितवासी फैल सर्वतंश से बच्चा घर आन्दर पाँजा ठ्याङ घाँस बिहान बिहानमा काटका हटेन फुलको उचित व्यवस्थापन गर्न अनुभण्डारणमा स्वाद आकर्षित विनिडियक
0: होमकुमारको प्रवासी मृत्युका घरमा सार्वजनिक मुख्य कारण
2: सम्पर्क ठाउँमा नाचेर बोल्न दिन आवश्यक छ।

0: कर के मैंने तो हिंदू मना कर ली पी पहले मैं सब कुछ कहीं यातायात के माध्यम में थे बाबू सकें भाई अंदाजा था त्यहाँदेखि नै ठिक गर्नु सिक्थ्यो भारी पुग्नु छ म कसलाई पढ्नु छ अनि सुखराम भाइ म उच्च प्रश्न सुप्रकाशी भएर जाउँ सक्थेन नि सुखरामको चित्तामा मुख्य भएको नदामी उता नराम्रो त पाउँदैन कस्तो बाटो हामी कस्तो बाटो दिदी हाम्रो राम्रो कतापट्टि सिक्छ ए होइन सिक्ला म यहाँ सुक्रामो बिस दिनदेखि दिनक्सी लगाने जस्तो त छिटो चाहिँ हिँडेको हामी निधाको आराम गर्छन् श्री लगाएर
1: यो सुक्राम आफ्नो लागि पहिला धन्यवाद आफ्नो आफ्नो लागि बोल्न सक्नु फेरि विषय
0: ल्याउ आपसी बाटोमा कि हो आराम गर यो श्री खेल लगाएर आफ सुखा जे बस्नु म आफ्नो गुजरान ठुलो धन्यवाद होइन आदि कलेसी समयमा आफ्नो प्रयोगलाई एकदम मजा गर्छु आदि हिस्सा पढाइले प्रभावित गरे समयमा उपचार गरिसकेपछि पचाइ सिकी छ बिना मृत्यु कम पढाइसकी छ अनि शरीरमा भर्खरमा जानकारी पाइला उनीहरूको उपचार केन्द्र खोजाबाराजेका सत्ता लगाइला स्नेक गाइड नेपाल डट ओआरजीमा www.facebook.com/स्नेक गाइड नेपाल आवश्यक जानकारी लिए शेयर कत्रो महत्वपूर्ण जानकारी दिने आफू जानकारी लिएको लागि स्नेक गाइड नेपाल डट ओआरजीमा
1: अनि
0: स्वास्थ्य कर्मीजी मैले पढ्न सफलको सहायता गर्छु
1: जानकारी
0: यसले सुनिला

તો કોણ હતું સ્પર્ધક?

र अब आउँदा कस्तो सुकै घाउ खटिरा भए पनि

0: Adhikarik Mukhtit is by Gopal Dham Murajima Chakra Arsvig Jankari in Yusuf Vishak. Nepal Sarkar, Swasthya Tata Jansankhya Mantralaya, Epidemiology Tata Rog Niyantran Mahashakha, the Rashtriya Swasthya Shiksha Suchana Tata Sanchar Kendra, Vishwa Swasthya Sangathan Nepal, WWF Nepal Prasate, Vipi Kulyana Swasthya Vigyan Pratishthan Sangatta, Sarvadaksha Anusandhan Kendra Sangathan Sahakarima, Rotary International even Rotary Club of Kathmandu Nepal Prasate, Vishwa Bharti Rotary Friends Giving Partner आगुदेखि वैज्ञानिकसम्म आग लागि बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग हुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मटेरियल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाउ। क्षति हटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौ। पानीका स्रोतलाई व्यवस्थित गरौ। समुदायसँग सहकार्य गरौ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौ।
1: तुरन्त पिँढीको प्रयोग पश्चात आगो निभाउ। ठुटा जग्गालाई नफालौ। बन्द जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौ।
0: घरमा मोमबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैका दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।

Keep going.

भविष्यको सहारा

0: विश्वासमा छैन।
1: यो विद्यालय जसमा छोरा छोरी पढ्छन् उनीहरूकै स्वामित्व सल्लाह मात्र नै हो। विद्यालयको शुल्क गाडी भाडाको निर्धारण ऐनको कारणले गरिएको छ।
0: यस विद्यालयमा शिक्षक र संस्थापकको कुनै नागरिकता दाजु भए केही रहने छैनन् र अभिभावक खेलाबाट व्यवस्थापन समिति गठन हुनेछ। त्यही समितिबाट शिक्षकको प्रतिपूर्ति गरिनेछ। संस्थापकको रूपमा जिम्मेवारी लिने र अभिभावकको गुनासो सुनेर समस्या हल गरिने

0: Sundays.
1: Okay, and
2: Thank you.

করছে,

Thank you.